עליך, המסל אפיך, זמין על זמה, עמיק על עמה, קרים על כמלה, כזר זמלה, כאצלם פרקסה, כמתו סבסה, כאג'ב סרופה, כמתו בבותה, כמתו פסעה, כאתם פרבעה, כאצלם אננגה, כמתו אפנגה, מדפר שנתה פרסד, मन मन प्रणाम गुण गण मदाम अरबर गंज हर नर परपंज अनगन प्रणाम मन मन सलाम हर नर अखंड बर नर अमंड अनुभव अनास मन मन प्रकाश गुण गण प्रणाम जल थल मदाम अंशिज अंग आसन अभंग उपमा अपार गतमत उदार जल थल अमंड दस विस अपंड जल थल महंत दस विस बेअंत